हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औवी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि

0: प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 22 गते सोमबार, सन् 2026 सेप्टेम्बर 7 तारीख भदौ कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सिबाडीको पीड़ामा आज राष्ट्रिय शोक, उद्धारसँगै पुनस्थापनामा जोड, जलविद्युतको सुरुङभित्र खोजी चल्दै, रसुवाका जंगल र नदी किनारामा गस्ती।
4: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार, कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
1: बाढ़ी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम, कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
5: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनुपर्छ।
4: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता, परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
1: र एमभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
6: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीले गुमेका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोसीको बाढ़ीले छोडेको पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काए

0: जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकार
1: यसैबीच बाढ़ीपछि रसुवाका जंगल भीर तथा नदी किनारामा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका माथिल्ला क्षेत्रमा हेलिकप्टर मार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढ़ाए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाई छ। नयाँ पत्रिकामा खबर छ।
0: भोटेकोशी नदीमा बाढ़ी आएको 10 औं 11 औं दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
1: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएर दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाई छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
0: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिवली कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट टेक्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ। जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टाटसपछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड़ जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बालबालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिट्टै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
7: अहिले 3 कुरामा चाहिँ जोड़ दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई वहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनेज एडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बालबालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो 3 काम चाहिँ एकदमै जरुरी छ र यो 3 काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही 2-4 केही उसै गएर पनि हुँदैन। यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्नमेन्टको लिडिङमा उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सलर पनि चाहियो। हेर्नुहोस्, यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन,
8: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर, अथवा कुन अवस्थामा जोड्ने,
7: पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ, त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है टिचर भाइले बनाउनु पर्यो, अनि त्यहाँ गएर उनीहरूको किताब त सबै ब्यागहरू स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो।
8: पढाइ शुरू गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ यो विषय चाहिँ
7: जरुरी त छ, तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि, यो पुलको कुरा गर्दैछु नि, त्यो पुल बनाउने काम त त्यो विज्ञ टोलीले गरिदिन्छ नि त, अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन। कमसे कम स्टोरी टेलिङ मात्रै भने गर्नु पर्यो, कमसे कम चित्र मात्रै भने कोर्नु पर्यो, कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्। त्यो भनेको ब्रिज हो, जुन पठन पाठन शुरू गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
8: त्यसको लागि पालिकाले चाहिँ के गर्ने?
7: पालिकाको मेन हातै पालिकाको छ, पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
8: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन, क्षेत्र त्यस्तै छ अवस्था होइन, यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने?
7: यही रोल खेल्ने हो, यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि, यो कुरा आफै आउनुपर्छ, अथवा आएन भने त्यो काउन्सिलिङ गरेर, काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ।
0: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटिकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा ह्रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषियोग्य जमीन, खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषियोग्य जमीनमा क्षति पुगेको छ। बाढ़ीबाट कृषियोग्य जमीन तथा उत्पादनशील पुँजीमा भएको क्षतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम बढ़ेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। कृषि उत्पादन घट्दा आन्तरिक माग धान्न, खाद्यान्न आयात बढ़ने अवस्था सृजना भएको उहाँको भनाइ छ। भोटेकुसीमा आएको बाढ़ीले पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो असर पुगेको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लामा पशुपन्छीका गोठ, खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागको प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
1: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्रीमा चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी, चिलिमे, मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बढ़िएता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। प्रभावित आयोजनाहरूको वास्तविक क्षति, बीमा दावी र पुनर्निर्माण लागत यकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमको रूपमा हेर्न नहुने उनीहरूको भनाइ छ। कान्तिपूर्वक खबर छ।
0: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न, ग्यास, पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृंखलामा असर परेको छ। यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ। तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेले जानकारी दिनुभएको छ। अहिले सरकारले खाद्यान्न, इन्धन लगायतका ठूला मालवाहक गाड़ीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ। बाढ़ीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
1: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढ़ाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर सञ्जय जैसी सहितको टोलीले हिज स्थलगत अनुगमनका क्रममा कृष्णभीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङमार्ग टनेल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसैबीच सड़क विभागले त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मरमत सम्हार र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुर्के खोला पुलको 94 मिटर लामो स्पानमा पिलर बिनाको बेली ब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 मिटर लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सुचारू गर्न सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बाढी र डुबानबाट बच्न के गर्ने?
10: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
9: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
10: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
9: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
10: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नवयुवा आन्दोलनका क्रममा तोड़फोड़, आगजनी र लुटपाटबाट तहस नहस भएका निजी क्षेत्रका उद्योग व्यवसायीले भौतिक संरचना उठाएर फेरि सञ्चालनमा ल्याएका छन्। भौतिक संरचना उठे पनि लगानी, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायहरूको मनोबल भने अझै पुरानै अवस्थामा रहेको छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट, होटल, रेस्टुरेन्ट, सिनेमा हल, कार्यालय तथा अन्य व्यवसाय मरमत सम्हार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन्। तर सुरक्षा जोखिमको त्रास, लगानीप्रतिको अनिश्चितता, शेयर बजारको गिरावट, बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु, नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाटभटेनीका 21 सुपर मार्केट, हिल्टन होटल, एनसेल मुख्यालय, बिग मार्ट, सेन्ट्रल बिजनेस पार्क, सीजी, चन्द्रागिरी केबल कार, त्यसै गरी गाड़ीका शोरूम, चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोड़फोड, आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायले मरमत सम्हार गरेर तत्कालै सञ्चालन गरेका थिए भने त्यसपछि आवश्यक पुननिर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
4: अब विदेशको खबर। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्द्रिस जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
5: अब खेल खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषदको कवर हालमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जित निकालेको हो। लगातारको दोस्रो जितसँगै कर्णालीले 6 अंक बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार बेहोरेको छ। उसले अंकको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 वटा टोली सहभागी छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराती काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
5: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
4: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
4: नेपालमा पर्यटनको मुख्य सीजन शुरू हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढ़ीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सीजन मानिन्छ। तर भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
5: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 खानेपानीका नमूना मध्ये 5 हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुरमा छ।
4: भोटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
5: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
4: काया कैरनमा अब पालो उखानको
5: रोजी सकेपछि भिजिन केको डर।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय स्वक उद्धार सँगै पुनस्थापनामा जोड। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
4: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
5: बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
4: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
5: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्। एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरूद्ध कोही बोलिया छ कि, भक्कु गाली दिनुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बसौं। नमस्कार।

0: महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 5240702।

0: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको मृत्यु भएको पुष्टि, अझै 168 जनाको अवस्था अज्ञात।
1: जाजरकोट भूकम्पबाट प्रभावित 188 घरधुरीले पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाए, अब आवास निर्माणको काम शुरू हुने।
0: शव पहिचानका लागि बाँकेबाट 16 जना आफन्तको डीएनए नमूना संकलन, बाँकेमा 23 जना सम्पर्क विहीन।
1: र नेपाल भलिबल लीग एनभीएलमा कर्णाली शिवराजको दोस्रो जित, नेपाल मलेसियामा जारी एसएससी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। रसुवाको भोटेकोसे नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै 168 जनाको अवस्था अज्ञात रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौड़ले सल्यानको बागचौर नगरपालिकाका 10 पिपल नेटाका 20 वर्षीय आयुष खटका र हुम्लाको ताजाकोट गाउँपालिका 2 35 वर्षीय नहकुल शर्माको ज्यान गएको बताउनुभयो। खटकाको चितौनको देवघाटमा 14 गते सबफेला परेको र 15 गते शनाखत भएर घाटमै दाह संस्कार गरिएको छ। उहाँ टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत हुनुहुन्थ्यो। यसै गरी रसुवाको भन्सार अधिकृत रहनुभएका शर्माको शव 15 गते गोर्खामा फेला परेको र 16 गते पशुपति आर्यघाटमा दाह संस्कार गरिएको राठौड़ले बताउनु भएको छ। सुरमा कर्णाली प्रदेशका 248 जना नागरिक बाढ़ीमा परे सम्पर्क विहीन रहेकोमा 78 जना सम्पर्कमा आएको बताउनुभयो। अझै 168 जनाको अवस्था अज्ञात रहेको भन्दै एसएसपी राठौड़ले बेपत्ता हुनेमा 134 जना पुरूष र 26 जना महिला तथा 8 जना बाल बालिका रहेको बताउनुभयो। कतिपयले आफन्तको शव फेला नपरेपछि कुशको शव बनाएर दाह संस्कार गरिसकेका छन्। सल्यानमा कुशकै शव बनाएर प्रमिला बुढा तोकीको दाह संस्कार गरिएको छ। सबैभन्दा धेरै जुम्लाका 63 जना, सल्यानका 37 जना, सुर्खेतका 15 जना, मुगुका 11 जना, रूकुम पश्चिमका 7 जना, कालीकोटका र हुम्लाका समान 6 जना, दैलेखका 5, जाजरकोट र रूपाका समान 2-2 जना सम्पर्क विहीन रहेका छन्। सम्पर्क विहीन हुनेमा धेरैजसो रसुवा, नुवाकोट तथा त्रिशुली क्षेत्रमा रोजगारीका लागि गएका छन् भने केही हाइड्रो पावर र केही सुरक्षा निकायका समेत रहेका छन्। त्रिशुली एमा इन्जिनियर र पदमा कार्यरत जाजरको कुशीबालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर साईका छोरा महेन्द्र साई भने अझै भेटिनु भएको छैन।
0: रसुवाको भोटेकोशी बाढ़ी पश्चात हराइरहेका वा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानका लागि बाँकेबाट 16 जना आफन्तको डीएनए नमूना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीत सिंह राठौरले नेपालगंजमा सम्पर्कमा आएका 16 जना आफन्तको भेरी अस्पतालमा डीएनए नमूना संकलन गरिएको बताउनुभयो। अन्य आफन्तको काठमाडौँ र चितौन स्थित अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार, बाबु आमा, छोरा वा छोरीको ताजा रगतको नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो। भोटेकोशी बाढ़ी पश्चात बाँके जिल्लाका 23 व्यक्ति हालसम्म पनि बेपत्ता अवस्थामा रहेका छन्। 3 जनाको शव शनाखत भई मृत्यु घोषणा भएको छ भने 32 जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भएको छ।
1: रसुवाको भोटेकोशी बाढ़ीमा परि 1342 जनाको शव फेला परेको छ। ती मध्य 98 मात्रै पहिचान भएर आफन्तले बुझेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 13,391 जनाको उद्धार भएको छ भने यिनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन्। 4,996 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र सम्बन्धित नेपाल पुलिस लगायत सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित रहेका छन्।
0: तीन वर्ष अघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित 188 जना लाभग्राहीले निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाएका छन्। आवास पुननिर्माण सम्झौता गरेका लाभग्राहीको खातामा प्रति घरदुरी 50,000 रूपियाँका दरले पहिलो किस्ता रकम पठाइएको हो। पहिलो किस्ता पाएपछि लाभग्राहीले आवास निर्माणको काम अघि बढाउनु पर्नेछ। यसबाट पहिलो चरणको निर्माण कार्य पछि सम्बन्धित प्राविधिकले तोकिएको मापदण्ड अनुसार भएको पुष्टि भएपछि जाँच पास प्रतिवेदनका आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराइनेछ। जाजरकोटको भेरी नगरपालिकामा पहिलो चरणमा 188 घर पुननिर्माणका लागि लाभग्राही सूचीकृत भएका छन्। तीमध्ये वडा नम्बर 1 120 र वडा नम्बर 2 68 घर रहेका छन्। 2080 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट सहित रूकुम पश्चिम लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो। भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुननिर्माणका लागि सरकारले लाभग्राही पहिचान सम्झौता र अनुदान वितरणको प्रक्रिया अघि बढ़ाउँदै आएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्प प्रभावितका लागि निजी आवास पुननिर्माणसँगै लाभग्राही पहिचान र सिफारिशको काम समेत अगाडि बढ़ाइएको छ।
1: यसैबीच जाजरकोट सदरमुकाम खलंगा स्थित शान्ति चौतारा थाप्लेचोर सड़क खण्डमा पहिरो खसेपछि घर सहित सड़क बचाउन स्थानीयले त्रिपाल ढाकेर सुरक्षा गरिरहेका छन्। भेरी नगरपालिका 4 शान्ति चौतारा थाप्लेचोर काले गाउँ जोड्ने शान्ति चौतारादेखि ठाटे बजारसम्मको सड़क बस्ती जोखिममा परेपछि पहिरोबाट जोगाउन त्रिपाल ढाकले ढाकिएको छ। भेरी नगरपालिका शान्ति चौतारादेखि काले गाउँ सड़क खण्डको 5 किलोमिटर सड़क मर्मत मा सरोकारवालाले व्यवस्था गरेपछि आउजाउमा समस्या भएको छ। 8 वर्ष अघि नाली बिना ठेकेदारले कालोपत्र गरेको सड़क बर्खाको भल पानी होटेलको फोहोर पानी जथाभावी बगाउन थालेपछि जोखिम भएको हो। नगरपालिकाको प्रसारण सैनिक केन्द्र अस्पताल त्रिभुवन माध्यमिक विद्यालय जाने सड़क बर्खामा हिलामे हुँदमा धुलामे भएपछि विद्यार्थी बिरामी सर्वसाधारणले शास्ति पाउने गरेका छन्। भेरी नगरपालिका 4 विजय शर्माले सरोकरण निकायले व्यवस्थाका कारण सर्वसाधारणले आउजाउमा शास्ति पाउने गरेको बताउनुभयो। बर्खाको समय नाली बिनाको सड़क तीन तलमाथिबाट पहिरो खसेपछि आउजाउमा समस्या भएको उहाँको भनाइ छ। घर होटेलबाट निस्कने फोहोर तथा जथाभावी सड़कमा बगाउने गरिएको छ। होटल सदरमुकाम खलंगाको सड़क पुननिर्माणमा सर्वकरण निकायले आवश्यक पहल नगरेपछि जोखिम बढ़ेको स्थानीयको गुनासो छ। ग्रामीण सड़क मर्मतको अधिकार स्थानीय सरकारको भए पनि चासो नदीका कारण समस्या भएको स्थानीयको गुनासो छ। शान्ति चौतारा भेल हाले रेडक्रस मुनि सड़क भाँसिएपछि सर्वसाधारणका घर बचाउन सड़कको डिल त्रिपालले ढाकिएको छ। स्थानीय तहले पहिरो पन्छ्याएर सड़क सुचारू गरे पनि हिलामे सड़कमा जनताले जोखिमको यात्रा गर्नु परेको छ। सड़क जोखिम भएपछि कालीमाटी रूकुम पश्चिमको 8 बिस्कोट तल्नु बगर हुँदै डोल्पा जाने सवारी साधन पासागाड हुँदै जाने गरेका छन्। स्थानीय सरकारले खरिद गरेका जेसीबीले सड़कमा खसेको पहिरो पन्छ्याउने बाहेक दिगो रूपमा मर्मत नगरेका कारण समस्या भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
0: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 12 वर्दीय नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि 12 वर्दीय नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 वर्दीय नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यु बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथ

0: रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाजै।
2: भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर चौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
4: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: रेडियो भेरी एफएम।
7: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले भोटेकोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका 2 जनाको मृत्यु भएको पुष्टि, अझै 168 जनाको अवस्था अज्ञात। जाजरकोट भूकम्पबाट प्रभावित 188 घरदूरीले बल्ल पुननिर्माणका लागि पहिलो किस्ता बापतको रकम पाए, अब आवास निर्माणको काम शुरू हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर, लगातारको वर्षाका कारण आएको बाढ़ी पहिरोले बसोबासमा उच्च जोखिम भएपछि रूकुम पश्चिमका 12 घर परिवार विस्थापित भएका छन्। त्रिवेणी गाउँपालिका 7 को रिठ्याङ र पूर्णपानी टोलका स्थानीय विस्थापित भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेलले रिठ्याङ स्थित पाखो बारी करिब 15 मिटर चर्किएपछि जोखिम बढ़ेको बताउनुभयो। 8 घर परिवार जोखिममा रहेको भन्ने, पूर्ण पानीमा खेत नै बगाएपछि छेउमा रहेका 4 परिवार पनि उच्च जोखिममा परेका छन्। खेतबारीसँगै घर समेत जोखिममा रहेपछि उनीहरूले घर छोडेर विस्थापित हुनु परेको छ। डीएसपी पौडेलले घरमा बस्न जोखिम भएपछि घर छाडेका उनीहरूलाई अन्यत्रै स्थानान्तरण गरिएको बताउनु भएको छ।
7: 6 दिन अघि जाजरकोटमा खोलाले बगाएर बेपत्ता भएका जाजरकोटको छेडाघाट नगरपालिका 9 का दलबहादुर महतरा अझैसम्म भेटिनु भएको छैन। उपचारपछि थलहबाट घर फर्किने क्रममा गत भदौ 15 गते छेडाघाट नगरपालिका 10 र 11 को सिमाना भएर बग्ने लम्ती खोलाले उहाँलाई बगाएको थियो। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको टोलीले खोजी कार्य जारी राखे पनि महतराको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काले बताउनु भएको छ।
3: पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत जुम्ला सड़क खण्ड हिजो बिहान केही समय खुले पनि फेरि अवरुद्ध भएको छ। कालीकोटको गगने खोलामा पहिरोले राजमार्ग अवरुद्ध भएको हो। हिजो दिउँसो देखिएको वर्षाका कारण पहिरोले अवरुद्ध राजमार्ग 16 घण्टापछि खुले पनि समयमै आधा घण्टामै पुनः अवरुद्ध भएको छ। पहिरो थपिएपछि हटाउन नसकेको प्रहरीले जनाएको छ। सानो जेसीबीले पहिरो पन्छाएर सड़क सुचारू गर्न असम्भव देखेकाले रुजर मगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। पहिरोले सड़क अवरुद्ध भएपछि सुर्खेतबाट गएका गाड़ी खेकीझोला र दही खोलामा रोकेका छन् भने माथिबाट सुर्खेतका लागि छुटेका गाड़ी मानमा होलमा खुलालुमा रोकिएका छन्। जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालीकोटको राजकोट भेगबाट आएका गाड़ी पनि रोकिएका छन्। जुम्ला र कालीकोट जान सुर्खेतबाट हिँडेका गाड़ी बाटोमै अल्पत्र परेको बोलेरो चालक दमन देवकोटाले बताउनुभयो। गत वर्ष पनि असारदेखि भदौ 5 गतेसम्म 31 पटक यही ठाउँमा पहिरो झरेर सड़क अवरुद्ध भएको थियो। गगने खोलाको पहिरो रोक्न 2 वर्ष अघि सड़क डिभिजन कार्यालय जुम्लाले 3 करोड़को ठेक्का लगाएर ग्याबिन पर्खाल लगाए पनि गत वर्षको पहिरोले बगाइसकेको छ।
7: बाजुरामा बाढ़ी पहिरोले वितण्ड मचाएको छ। बाढ़ी पहिरोका कारण सड़क, खानेपानी, विद्यालय, विद्युत लगायतका विभिन्न भौतिक पूर्वाधारमा ठूलो क्षति गरेको छ। साथै मार्थडी सड़क अन्तर्गत पर्ने तिपाड़ादेखि मार्तडीसम्मको सड़कको बीच बीचको ठूलो पहिरो गएपछि

0: ले यो सड़क अवरूद्ध बनेको हो। सड़क अवरूद्ध भएपछि जिल्लामा आउने जाने गरेका सवारी साधनहरू बीच बाटोमा नै रोकिने गरेका छन्। राति परेको अविरल वर्षातका कारण आएको बाढ़ी पहिरोले बढ़ीमालीका नगरपालिका 6, 7, 8 र 9 लगायतका वड़ामा ठूलो क्षति गरेको छ। अहिले अधिकांश स्थानीय गाउँ बस्ती छोडेर त्रिपालको सहारामा बस्न बाध्य भएको जनाइएको छ।
1: सल्यान ज्वरोका बिरामी बढ़ेका छन्। भाइरल ज्वरोबाट बालबालिका बुढापाका सँगै वयस्क पनि प्रभावित भएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डाक्टर जगत किरण ओलीले मौसम परिवर्तनसँगै सल्यानमा ज्वरोका बिरामी बढ़ेको बताउनुभयो। वर्षातको समय भएकाले स्कब टाइफस र डेंगूका बिरामी पनि बढ़ेको उहाँको भनाई छ। जिल्ला अस्पतालमा दैनिक 150-200 बिरामी पुग्ने गरेका छन्। कपुरकोट गाउँपालिकाद्वारा संचालित 5 शैयाको अस्पतालका व्यवस्थापक देवेन्द्र सेनले अस्पतालमा दैनिक 40 जनासम्म बिरामी उपचारका लागि आउने गरेको भन्दै 60% ज्वरोका बिरामी हुने गरेको बताउनुभयो। दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एके बहादुर बस्नेत दार्मामा स्कब टाइफस सँगसँगै ज्वरोका बिरामी पनि बढ़ेको बताउनु भएको छ।
0: हेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
2: सिकुस ताकुस भरिगाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरिगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण हेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: जीतपुर वाली यह साल तो निश्चिंत हो गवा गए।
1: हाँ तब पतलिया याद करो तो जू डराए लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
0: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
2: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
3: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
8: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
10: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
11: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
12: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
11: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
12: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
11: 198-198।
13: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
14: रेडियो भेरी एफएम।
15: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, बाँकेमा उत्पादन हुने जड़ीबुटी जन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले राप्ती सुनारी गाउँपालिका 2 खसनापुर स्थित जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा आधुनिक प्रशोधित जड़ीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको हो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक आय आर्जनका रूपमा मेन्था, लेमन ग्रास र क्यामोमाइल जस्ता जड़ीबुटी खेती प्रवर्धन गरिएको जनाइएको छ।
11: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टराईले वास्तविक मुक्त हलियाको समस्या स्थायी दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित 18 मुक्त हलिया दिवसको अवसरमा भएको प्रदेश स्तरीय सम्वाद कार्यक्रममा मुख्यमन्त्री भट्टराईले मुक्त हलियाको पुनस्थापनालाई राहत वितरणमा मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढ़ाउनु पर्ने बताउनु भएको छ।
15: सरकारले भोटेकोशी बाढ़ीमा भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाउँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। तर सार्वजनिक विदा भने नरहेको सरकारले प्रश्न पारेको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्रता बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
11: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहलमा भएको खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 को सेजो सेटमा हराएको हो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जितेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवरासँग पराजित भएको थियो। यस्तै काठमाडौँको यो पहिलो हार पनि हो। काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। यस्तै प्रतियोगितामा कर्णालीले दोस्रो जित दर्ता गरेको छ। कर्णालीले खप्तर फाल्कनर्सलाई हराएको हो। 6 टोली सहभागी प्रतियोगितामा एनबीएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार पाउनेछन् भने प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
15: र नेपाल लगातार तेस्रो जित निकाल्दै मलेसियामा जारी एसिसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अघि नै अन्तिम चारमा स्थान बनाएको हो। यसअघि बहराइन र मलेसियालाई हराएको नेपालले समचरणको अन्तिम खेलमा पर्सी

0: पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: सिकुसाको भुरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण हेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
0: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
0: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनु हुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: भदौ १० गतेका दिन भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ २२ गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यी 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन सधैँ बाजुछ।

0: सिकोसाकोस भरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचरनेस प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: छर्किरहोस्, मर्न परे मै मरौं, मेरो देश बाँचिरहोस्।
1: गतेका दिन भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरीगाउँ बजार बर्दिया।
7: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान 12 बर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 बर्दिया नगरपालिकाको औवी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको यो विषयमा तपाईँलाई स्वागत छ। कार्यक्रमको प्रतीक्षा गर्नुहुने तपाईँ तमाम श्रोतामा आज पनि पञ्चाङ्ग ग्रहगोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फलज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, म तपाईँहरूलाई जानकारी दिँदै जानेछु र तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोन संवाद पनि गर्नेछौ। तपाईँसँग भएका साल महिना गते समयहरू ठिक्क पारेर कार्यक्रम सुन्दै गर्नुभएको छ, सुन्दै गर्नुहोला। रेडियोको सेट अगाडि बसेर तपाईँले आजको पञ्चाङ्गहरू सुनिसकेपछि हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँछौ। यतिखेर कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

রাজনীতি 2083 সাল ভালো বাইশ গতি হওয়া আজ সোমবার তদনুসার ইস্পী সন 2026 সেপ্টেম্বর 7 তারিখ নেপাল সম্মত 1146 গুল্লাগা রৌদ্র নাম সম্বৎসর শ্রী সূর্য দক্ষিণায়ণ বর্ষা ঋতু ভাদ্র মহিনাকো কৃষ্ণ পক্ষ পরম পবিত্র পাবন দিন আজ সূর্য উদয়মা একাদশী রয়েছে আজ 25:41 বেলা বিহান সাঁঝ দিনকো 4:02 সময় একাদশী তদুপরান্ত ভাবে দ্বাদশী রহনেছ পুনর্বসু নক্ষত্র 31:30 বেলা দিনকো 6:22 সময় ব্যাঘাত যোগ 5:04 বেলা কৌলবকরণ 52:50 বেলা আজ আনন্দযুগমা ধূম্রযুগ রয়েছে আজকের দিন মান সময় 31:17 বেলা বিহান সূর্য উদয় 5:45 যাঁদা ভয় ভাবে সাঁঝ সূর্যাস্ত 6:16 যাঁদা রহনেছ আজ अजा नाम गरेको एकादशी हो। आज अजा एकादशीको व्रत आज निजामती सेवा दिवस पनि रहेको छ। विशेष गरी आजको दिनमा हविस्यान्न भोजन गर्नु, आजको दिनमा व्रतको दिनमा विशेष गरी जल मात्रै आहार गरेर व्रत बस्दा असाध्यै राम्रो र दिव्य रहन सक्छ। किनभने हामी धेरैको मलाई फोन आउँछ आज एकादशी के खाना हुन्छ के खाना हुँदैन। एकादशी अथवा कुनै पनि व्रतमा सकभर केही खानै हुँदैन क्या। व्रत भनेको त्यो छोड्नु, खानेकुरा त्याग्नु, हरेक कुरा, खानेकुरा मात्रै होइन तपाईँको मनमा भएको ईर्ष्या, डाहा, रिस, क्रोध, लोभ जस्ता यी चिजहरूलाई पनि तपाईँले त्याग्न सक्नुभयो भने व्रतको अर्थको शाब्दिक अर्थ लाग्न सक्छ। अब पालो ग्रह गोचरको सूर्य सिंह राशिमा छन् भने चन्द्रमा मिथुन राशिमा छन्। आजको चन्द्रमाको अवस्था हेर्दा यहाँबाट दिउँसोको 12:45 मिथुनमा छन् भने तदुपरान्त कर्कट राशिमा रहनेछन्। मंगल ग्रह मिथुन राशिमा, बुध ग्रह कन्या राशिमा छन् उच्च अवस्थामा। त्यस्तै गरेर यतिखेर हेर्दाखेरि विशेष आजको दिनमा बुध ग्रहको राशि परिवर्तन भइरहेको अवस्थाहरू देख्न सकिन्छ। यो पनि फेरि आजैको दिनबाट रहेको छ है। आज 12:09 पछाडिको समयमा भने बुध कन्या राशिमा उच्च अवस्थामा गएको हो। कन्या राशिको अब केही मात्रामा उन्नति प्रगति हुन सक्ने सम्भावना पनि छ। बृहस्पति कर्कट राशिमा उच्च छन्। यतिखेर शुक्र स्वगृही तुला राशिमा, त्यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा छन्। आजको ग्रह गोचरबाट जानकारी गराउँ तपाईँलाई। सबैभन्दा पहिले सूर्य ग्रह स्वगृही छ, त्यस पछाडिको ग्रह चन्द्रमा मंगलसँग महालक्ष्मी युग बनाएर विराजमान भइरहेका छन्। मंगल चन्द्रमासँग भइहाले बुध उच्च छ, त्यस्तै गरी उच्च सँगसँगै बुध ग्रह स्वगृही पनि हो फेरि है। अनि अरू कुरा बृहस्पति पनि उच्च छ, शुक्र पनि स्वगृही छ, भनेको यो बेला जन्मिने जातकको ग्रहहरू एकदम बलवान हुन्छ। महालक्ष्मीको पनि पर्छ, बृहस्पति उच्च, बुध उच्च स्वगृही, शुक्र स्वगृही, त्यसै गरेर सूर्य पनि स्वगृही, भनेको एउटा असाध्यै राम्रो ग्रहमा जन्म हुन्छ जसको

0: बाल बच्चाको जन्म हुनु हो। यो बेला आज जन्मिने सम्पूर्ण जातकको दिउँसोको 12:45 मिनटसम्म मिथुन राशि रहनेछ, तथा उपरान्त भने कर्कट राशिमा राशि पर्ने योग छ। अब तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको दिन कसरी अगाडि बढ्छ, तपाईँको आजको दिनलाई फाइदा बेफाइदा घाटा र नोक्सान के छ आजको दिनमा, तपाईँलाई हामी जानकारी गराउँछौ। अब क्रममा तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज तेस्रो भावको महालक्ष्मी युगले आजको दिन आर्थिक उन्नति पनि गराउला। तपाईँको 12 शनि भएकाले अलिकति चोटपटेको भए र औषधि मूलमा धन खर्च भने वृद्धि रहन सक्ने योग छ। सामान्यतया आज सवारी साधनमा खर्च पनि वृद्धि रहनेछ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहनुको साथ साथमा तपाईँको दिनलाई सकारात्मक बनाउने खालका योगहरू पनि वृष राशिमा संकेत देख्न सकिन्छ। लग्नमा आज एकदम स्वगृही खालका ग्रहहरू छन्। धनस्थानमा बृहस्पति उच्च, तेस्रो स्थानमा सूर्य उच्च, स्वगृही राम्रा खालका अवस्थाहरू जुट्ने खालका योग छन्। मिथुन राशिको लागि आजको दिन सकारात्मक छ, तर पशु र कृषिबाट भने केही घाटा बिहोर्नु पर्ने सम्भावना रहेको छ। धार्मिक क्षेत्रमा मन जान सक्छ। आजको दिनमा तपाईँको उन्नति र प्रगतिमा धेरै कुराहरूमा सहज हुनेछ। लामो दीर्घ यात्राहरूमा पनि सहज हुन्छ भने आँटेको ताकेको कामबाट पनि सफलता राशिमा संकेत छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग असाध्य राम्रो देख्न सकिन्छ। तपाईँको आजको दिनबाट सरकारी जागिरमा पदवृद्धिको सम्भावना एकदम राम्रो मात्रामा देखिन्छ भने गीत संगीत र साहित्यिक रुचि राख्ने व्यक्तिहरूको लागि पनि दिन शुभ छ। अचानक पुराना मित्रहरूसँगको भेटघाट पनि रहने योग छ। बाढीका कामहरू आज राम्रो हुन्छन्। बोल्ने व्यवसाय व्यापारमा गीत संगीतमा आज असाध्य तपाईँको राम्रो खालका अवसरहरू जुट्ने योग छन्। आजको दिनमा प्रेममा भने विस्तृत रहन सक्छ है, सावधानी अपनाउनु होला। अन्य कामहरूबाट सकारात्मक छ दिन, शुभ छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: आजको दिनमा प्रेममा सफलता हात पर्नेछ। आजको दिनमा कृषि खेतीबालीमा रमाउन मन लाग्छ। आज पुराना मित्रहरूसँग भेटघाट छ, तर आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु भएन भने अलिकति ग्रहहरू बिग्रिने अथवा आफ्नो गोपनीयताहरू चुइदा भोलिको दिनमा असरहरू पर्न सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका काम कार्यहरूबाट सफल रहनेछ भने उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज राशि वृश्चिकलाई देखियो, तर अलिकति आठौं ग्रह भएकाले सवारी साधन चलाउनुहुन्छ। विशेष हनुमानजीको उपासना गर्दै आज अगाडि बढ्नु राम्रो हुन्छ। मान सम्मानमा वृद्धि हुनेछ। नबनेका कामहरू बन्नै पर्ने खालको बाध्यता पनि सृजना हुन्छ, तर आजको दिनमा लामो दिनको यात्राहरूको तयारी गर्दै हुनुहुन्छ। असाध्यै राम्रो र सुन्दर यात्रा बन्न सक्छ। तपाईँको दिन मंगलकारक नै मान्न सकिन्छ। सोच परिवर्तन गरेर अगाडि बढ्दा राम्रो हुन्छ। अलिकति तपाईँको आफन्तहरूबाट आशीर्वादको खाँचो छ। आफन्तहरू रिसाउन सक्छन्। घर परिवारमा झगडाको माहौल सृजना हुन सक्ने योग छ। त्यसो भएको हुँदा बोल्दा विशेष सम्मानहरू गर्दाखेरि ख्याल गर्नुभयो भने शुभ रहन सक्ने योग छ। सोच्नेका कामहरूबाट एकदमै सकारात्मक हुने योग छ। मान सम्मानमा वृद्धि, आटेका ताकेका कामहरूबाट पनि धेरै कुरामा सहज हुने योग राशि कुम्भलाई देख्न सकिन्छ। र अन्त्यमा मेन राशिको लागि भने आजको दिन स्वास्थ्यबाट सुधार पाउने खालको योग त छँदैछ, त्यसमा पनि आध्यात्मिक चिन्तन बढी हुन सक्छ। तपाईँले सोचेका आँटेका कामहरू पनि सकारात्मक भएर अगाडि बढ्नेछन् आजको दिनमा, विशेष व्यक्तिहरूसँगको भेटघाटमा र आजको दिनमा रमाइला गफहरूको साथमा दिनलाई व्यतीत गर्न सकिने योग छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृतिहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूमा जानकारी दिने एउटा प्रयास म गरिरहेको छु। हामी तपाईलाई जानकारी दिइहालौं, धेरै भन्दा धेरै सज्जनहरूको चिनाहरू हेरिरहेका छौं। यतिखेर दुईटा नम्बर खुल्ला गरेका छौं, अबलाई फोन गर्ने है। ए गुरुदेव, मेरो त फोनै लाग्दैन, कतिखेर गर्ने हो भन्नुहुन्छ क्या रेडियोमा। मैले उहाँलाई सबैलाई भन्ने गरेको छु। अनि अर्को कुरा भन्छु, आज सोमबार हो नि, हो आज सोमबार जप्ने मन्त्र पनि जानकारी गराउँछु। हरेक दिन अब तपाईँहरूलाई सातवटा दिनको सातवटा मन्त्र तपाईँलाई मैले छुट्याएर ल्याएको छु। सात बार सात ग्रह, त्यो अनुसारले मैले तपाईँहरूलाई ग्रहमा जानकारी दिनेछु है त। सबैभन्दा आज फोन गर्ने तयारी पनि गर्दै गर्नुहोला, 98 4 53 97 6 58 र 98 1 42 73 601 यो दुईटा नम्बर तपाईँहरूसँग छ भने फोन गर्नुहोला। र आजको सोमबारीय व्रत अथवा आज एकादशी पनि छ, आज सोमबार पनि परेको छ, यस्तो राम्रो र महत्वपूर्ण दिन त तपाईँको कहिल्यै पर्दैन, बुझ्नुभयो। आज ज जसले घरमा कीर्तन संकीर्तन आज भक्तहरूलाई बोलाएर एकादशीको नाममा जसले पूजापाठ गर्नुहुन्छ भने आज महत्वपूर्ण दिन हुन्छ। आजको दिनमा जसले घरमा कम्तीमा 10 जना भक्तहरू बोलाएर, भगवानका भक्तहरूलाई बोलाएर भजन कीर्तन गराउन सक्नुभयो भने आजको दिन जस्तो महत्वपूर्ण फाइदा कहिल्यै मिल्दैन है। आजको अवसरमा मलाई पनि भजन गराउँ गराउँ लागिरहेको छ क्या घरमा, तपाईँहरूलाई पनि लाग्न सक्दो भरे आज हाम्रो घरमा भजन पनि हुन सक्छ। भयो भने आज म तपाईँलाई बेलुका 7 बजे पछाडि फेसबुकमा लाइभ पनि गर्नेछु, त्यो हेर्दै पनि जानुहोला। र आज एकादशी मात्रै नभएर आज सोमबार हो, सोमबारको मन्त्र, सोमबारको भगवान शिवजी ओम नमः शिवाय हो, ओम नमः शिवाय जप्नु, सोमबारको भगवानको शिवको मन्त्र। अनि सोम ग्रहको मन्त्र, ओम सोम सोमाय नमः, ओम सोम सोमाय नमः। अनि आज एकादशी पनि हो नि त, ओम नमो भगवते वासुदेवाय, बुझ्नुभयो, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। यस्ता मन्त्रहरू आज तपाईँहरूले जप्नुभयो भने असाध्यै राम्रो रहनेछ है। अब के छ भने हामी तपाईँहरूको लागि एकादशीको बारेमा पनि महिमा चर्चाहरू गरि नै हाल्यौं। एउटा कुरा के छ भने तपाईँलाई जानकारी गराउँ, यतिखेर हामी देशमा ठूलो संकट आएर धेरै शोकमा परेर सबैको घरमा दुःख छ भनेर हामीले पनि त्यसलाई दुःख नै मानेर हामीले पनि घरमा दुःख बेसाइरहेका छौँ। त्यसो भएको हुँदा आज एकादशीको दिनमा तपाईँले ज जसले सक्नुहुन्छ घरमा भगवानको कीर्तन गरेर ओम सोम सोमाय नम भन्नु, शिवको भजन गाउनु, ओम चन्द्रमसे नम भन्नु, चन्द्रमाको मन्त्र जप्नु, ओम सोम सोमाय नम, ओम नम शिवाय, ओम नमो भगवते वासुदेवाय, यो मन्त्र जपिसकेपछि युगल महामन्त्र, जुन युगल महामन्त्र तपाईँको जुन रसुवाको बाढीमा परेर एकजना मान्छेले कता सर्लाइतिरको कता एउटा मधेस प्रदेशको व्यक्तिले चाहिँ म भित्र बसिसके पछि भगवानको नाम मात्र केही जपिन भनेर कति 8-9 दिनमा चाहिँ उहाँको जीवितै उद्धार गरेका थिए। त्यस्तै गरी हामी पनि यस्तो ठूलो महामन्त्रलाई जप गरौं भन्दै अहिलेलाई कोही चाहिँ ज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। दुर्गाजी हराईमा हुनुहुन्छ, ठ्याक्कै फोन लाग्यो है,
1: आज फर्स्ट कल है मेरो लाग्यो।
0: आज तपाईँ धेरै भाग्यमानी, आज हेर्नुहोस् आज सोमबार पनि परेको छ, आज एकादशी पनि छ, कति राम्रो दिन छ है। यसमा पनि भगवानको जन्म भइसकेपछिको पहिलो एकादशी, हेर्नु त
1: पहिलो एकादशी,
0: यो त धेरै उत्तम दिन हो नि आज। अनि तपाईँको आज घरमा के छ
1: मलाई
0: हजुर,
1: गुरुको पनि आशीर्वाद छ नि त, कतिपय कुरा गुरुले दिएको आशीर्वाद लागिरहेछ,
0: त्यो त सधैँभरि रहिरहन्छ। अनि आज हजुरको घरमा कतिजना मान्छे भेला भएर कीर्तन गर्ने त आज?
1: आज हामी 3-4 जना हुन्छौँ,
0: पक्का हो नि,
1: एकदम
0: भरे त्यहाँ तपाईँले भिडियो बनाएर मलाई हाल्नु है, मेरो वाट्सएपमा एकदम राम्रो क्वालिटीमा, यासरी क्वालिटीमा हाल्नु, म तपाईँको भोजपुरको दुर्गाजीको घरमा भएको कीर्तन भन्न म फेसबुकमा सबैलाई जानकारी गराउँछु है। अनि के छ, अनि आजभोलि रेडियो सुन्दै हुनुहुन्छ?
1: हामी त अनलाइनको सहायताबाट सुन्छौँ, तर धेरै मान्छेले सुन्न नपाएको छ।
0: अब यसको कुनै उपाय नै भएन, के गर्नु भन्नु न।
1: अब यहाँ सोचिँदैछ,
0: मैले तपाईँलाई ऊ त भनेको थिएँ,
1: हजुर त्यसैको विषयमा लडाइँ भइरहेछ।
0: त्यो होइन, त्यसलाई धेरै लडाइँ गर्नुपर्ने त होइन, सामान्य कुरा तपाईँले लिएर टक्क अगाडि बढे राम्रो हुन्थ्यो। त्यसलाई भरे तपाईँले आज होइन भोलितिर त्यसलाई छलफल गरौँला। अहिले आज हाम्रो घरमा के छ भने, सकभर आज यो महत्वपूर्ण दिनमा वर्षा भएन भने चाहिँ लगभग लगभग 100 जनाको हारिमा हाम्रो घरमा आज कीर्तन राख्ने कि भन्ने चाहिँ हाम्रो तयारी हुँदैछ। 100 जना हो र भने 100 जना हो, तर पानी पर्यो भने जति समस्या हुने भयो होइन, अनिखेर चाहिँ पानी पऱ्यो भने 100 जना हुन्छ। भरे 7 बजीदेखि लाइभ आउँछ पुरै मेरो फेसबुक पेजबाट है। ल अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्नु, मैले
1: मेरो बाबुहरूको बारेमा अलिकति जिज्ञासा चाहिँ दशा गरेर के कस्तो रहेछ हेर्ने हो, धेरै कुरा त
0: लु भन्नु त, साल महिना गति समय एकजनाको हेर्न मिल्यो होइन।
1: 74 सालको साल
0: हजुर,
1: 7 महिनाको
0: हजुर,
1: 18 गते सोमबार
0: 18 गते सोमबार
1: बिहानको 1:32 जाँदा,
0: 1:32 जाँदा यो
1: जिल्लाको नोबेल कलेजमा भएको,
0: यो रातिको कि दिउँसोको,
1: दिउँसोको
0: मोरङ जिल्लामा सोमबार हो, सोमबार परेछ, षष्ठी तिथि, वैशाखको शुक्ल पक्षको षष्ठी तिथि हो।
1: हजुर,
0: राशिको नाम केशव राखेको छु मैले,
1: हजुर
0: मिथुन राशि हेर्ने गर्नु भएको छ होइन, अलि केटो लग्नमा राहु भएको मजाले एक कुरो हुन्छ नि क्या, लग्नमा राहु छ नि होइन तपाईँको छोराको चिनामा, अब तपाईँ त आफै पनि ज्योतिष काम गर्नुहुन्छ होइन, लग्नमा राहु छ, यो लग्नको राहुले अलिकति मान्छेलाई बढी एकहोरो बनाइदिन्छ होइन, जे काम पनि एकदम छिटो गर्न चाहने, यसलाई स्पिड पनि भन्न मिल्यो, तर त्यो कहिलेकाहीँ स्पिडमा अलिकति यताउता नसोचिकन काम गर्दाखेरि त्यसले अलिकति अप्ठ्यारो स्थितिमा पार्न सक्छ। र अहिले यतिखेर शनि भन्ने ग्रह चलिरहेको छ, 10 वर्ष 8 महिनाबाट शनि भन्ने ग्रह चल्दा शनि ग्रह बसेको छ, तपाईँको छोराको पञ्चम स्थानमा बृहस्पतिको घरमा गएर बसेको छ, यसले गर्दाखेरि पढाइमा कता कता कमजोरी पार्न सक्छ होइन, यसलाई अलिक अध्ययन अध्यापनमा एकदम ध्यान दिनुपर्ने अवस्थाहरू हुन्छ। शुक्र त उच्च रहेछ, यस्तै पनि राम्रो भइहाल्यो होइन, र पनि अलिकति ग्रहहरूमा दोषहरू पर्न सक्छ, किनकि तपाईँको ग्रहमा अलिकति शनिको कारणले गर्दा कहिलेकाहीँ नबिग्रियोस् भन्दा शनिको 23,000 पल्ट जपहरू गराउनु, पूजापाठ गराउनु, अरू त्यस्तो के छ र अरू राम्रै छ। शुक्र अष्टम स्थानमा हुँदा आयु लामै हुन्छ, लग्नमा राहु हुँदा अलिकति मान्छे टाउको पनि कहिलेकाहीँ रोगी हुन सक्छन्, टाउको दुख्ने झमझमाउने खालका हुन्छन्, पछि गएर वैवाहिक जीवनमा दोष लाग्छ है। अरू के छ,
1: त्यही त गुरु, यो शनि यो सालदेखि सुरु हुन्छ भनेकोले गुरुसँग के त्यो यही चाहिँ के रहेछ भनेर तिनीहरूको जानकारी हो।
0: यो के छ भने तपाईँको यो बच्चाको लागि 10 वर्ष 8 महिनाबाट शनि भर्खरै सुरु भयो होइन, अब यो शनिको एकचोटि राम्रोसँग शान्तिहरू गरिसक्यो, त्यो शनिले बिगार्न पाउनुभन्दा पहिले शान्ति गर्नुभयो भने शनि आएर केही फरक परेन, तर बिग्रिसकेपछि घाउ लागिसकेपछि अनि शनिको पूजा गर्दा घाउ ठिक त हुँदैन, त्यही भएर पहिले नै अब तपाईँले आफै पनि अलिकति अध्यात्म क्षेत्रमा लाग्नु भएको छ, ओम सम शनि सरायन महा मन्त्र पनि आफूले अथवा बच्चाले पनि जप गरोस्। शनिको स्वरूप भनेको शनिको ग्रह शान्ति गर्दाखेरि शिवको उपासना गर्नुपर्छ, शिव भनेको हनुमान पनि हो भन्ने खालको पनि छन् फेरि कता होइन, हनुमानको स्वरूप शिवको स्वरूप शनिको स्वरूप एउटै हो, बुझ्नु कि भएन। अब हजुरलाई रुद्रीहरू पढ्न त आउँदैन, तर पनि हनुमान चालिसा पाठ दैनिक रूपमा गराउनु भयो भने शनिको एकदम नराम्रो ग्रहहरू पनि राम्रो हुँदै जान्छन्, र शनिको जप त अनिवार्य गराउनै पर्यो, फेरि त्यो पाठ गर्दाखेरि आफूलाई पनि धेरै कुरामा दैनिक रूपमा शान्ति भएको जस्तो हुन्छ है। अरू केही
1: जिज्ञासा यति नै गुरु,
0: ल ठिक छ हस्,
1: गुरुसँग बोल्न पनि मन लागिरहेको थियो, ठ्याक्क फोन लागेको लागि क्या, धेरै दिनको नबोलेको हुन्छ, अब देशमा स्थिति यस्तै छ गुरु, सबैले अब जे हुनुभयो अब नहोस् सुखमय रहोस् सबै नेपालभरिका मान्छे
0: यस्तो भयो क्या अब
1: सुखै शान्तिको कामना
0: हजुरले हजुरले भन्ने त्यसो मैले भन्ने त्यसो तर कसैले धर्म गरेनन् क्या मेन समस्या यहाँ हो
1: सही कुरा चाहिँ
0: अब हेर्नु न तपाईँ घरमा भरे पाँचजना मान्छे आउँछन् तँ पनि अब आफ्नै घर परिवारलाई बल्ल बल्ल ढोगेर होला तँ पनि है अनि कम्तीमा त तपाईँ घर
1: चाहिँ घर परिवार मात्रै गर्छौँ कुरो
0: सुन्नु न अब अब मैले हजुरलाई जोडेर अब एकैछिन तपाईँसँग थोरै बेर भुलेँ तपाईँको घरभन्दा मास्तिरपट्टि सिद्धकालीको मन्दिर छ त्यो मन्दिरमा कुनै पनि एकादशीमा मान्छे भेला भएर 40-50 मान्छे भएर भजन कीर्तन गर्छन् अनि मन्दिरको शक्ति खोइ त भने क्या शास्त्रमा के लेखाएको छ भने कुनै पनि तीर्थ कुनै पनि मन्दिर चाहिँ जति धेरै भक्तहरू आए सकारात्मक सोच लिएर भक्तहरू आए त्यति धेरै त्यो मक्तिर मन्दिरमा तीर्थमा पावर बढ्छ क्या तीर्थ एक्लै भएर कहिल्यै पनि त्यसको पावर बढ्ने होइन जस्तै देवघाटमा आज तपाईँ बिहान हामी त्यहाँ गएर आउँदाखेरि खुट्टो हाल्ने ठाउँ थियो नि क्या आज त्यति धेरै मान्छे आउँछ नि बिहान 4 बजेदेखि तपाईँको अहिले 9-10 बजेसम्म मान्छे प्याकाम प्याक हुन्छ नि यहाँ पनि अब त्यस्तो ठाउँमा र पो त्यसको महत्व वृद्धि हुन्छ किनभने त्यो धेरै भक्तहरूको ठाउँमा मान्छे कति मान्छे चाहिँ अलिकति नेगेटिभ सोच लिएर आउँछन् कति मान्छे त सकारात्मक सोच लिएर आउँदा त सकारात्मक मान्छे नि के हो भगवान हो क्या भागवतमा के लेखेको छ भने 3 चिज भयो भने भगवानको पूर्ण रूप भन्छ अरे क्या सच्चिदानन्द रूपाय विश्वोत्पत्ति हेतवे भन्छ क्या श्लोकले होइन मातृको पहिलो श्लोक सत् रूप हुनुपर्छ चित रूप हुनुपर्छ आनन्द रूप हामी पनि सत्य हुनु पर्यो हामी पनि ज्ञानवर्धक चित भनेको चैतन्य स्वरूप भनेको ज्ञानवर्धक हो नि त ज्ञानी हुनु पर्यो हामी सत्य हुनु पर्यो हामी ज्ञानी हुनु पर्यो हामी आनन्दमा रहन सक्नु पर्यो हामी नै भगवान हो यसरी भन्न सक्ने ताकत हुनु पर्यो क्या अनि गर्ने बेला लोभ पनि गरिरहेको छ ढाँटेको ढाँटे गरिरहेको छ चोरेको चोरी गरिरहेको छ अनि होइन ज्ञान छैन खाके खाने के नखाने केही याद छैन अनि हामीले खोजेका छौँ भगवान्लाई दुई पत्ता हामी आफै भगवान हो आफै पनि हो भगवान अब
1: चेतना भएकोले हो नि गुरु किन मन्त्रको अक्षर हुँदैन भन्छ
0: त्यही त अनि ल त्यही छ अब सबैले ध्यान गरौँ आज कम्तीमा आज यस्तो राम्रो दिन छ म आज पानी परेन सम्भव भएन भने हाम्रो यो जुन टोलको मान्छेहरूलाई मैले अस्तिदेखि भनिरहेको छु एउटा राम्रो दिन भएको भएर अनि यो हाम्रोतिर चाहिँ फेरि कस्तो हुन्छ भने पालो पार्नलाई एकदम गाह्रो हुन्छ सबैले भजन कीर्तन गर्नुहुन्छ अनि आफ्नो घरमा पालो पार्नलाई अलिकति त्यहाँ अर्को पालो हुन्छ अनि मेरो पनि पालो पारिदिने भनेर मैले अरू बेला भन्दा पनि आजको लागि पहिलेदेखि भनेको थिएँ आज अलिकति यता फेरि पानी अहिले पनि पानी परिरहेको छ बाहिर होइन पानी पऱ्यो भने आज 100 मान्छे ट्रकलक्क ल्याएर 100 मान्छेमा 50 मान्छे त राम्रो आउला नि त घरमा होइन
1: हजुर
0: राम्रा मान्छेले गरेका कामहरू राम्रो हुने हो क्या है अहिले छुट्टी हो राधे श्याम हामीसँग हुनुहुन्थ्यो दुर्गाजी भोजपुरबाट असाध्य आध्यात्मिक मान्छे हुनुहुन्छ हामीले हरेक मन्दिरमा हरेक तीर्थहरूमा मैले धेरैचोटि भनेको छु केही भएन भने एउटा कुनै भजन समूह बनाउनुहोस् बरु त्यो भजन समूहमा हामीले केही गर्नुपर्छ भने तपाईँलाई बाजा गाजा किन्नुपर्छ भने 5-7 हजार रुपियाँ 5-10 हजार रुपियाँ हुन्छ भने हामी बरु व्यक्तिगत रूपमा पनि सहयोग गर्न तयार छौँ योभन्दा के भन्ने भने क्या के भन्छ नि योभन्दा तपाईँहरू पनि यसो 2-4 रूपियाँ उठाउनुहोस् बरु गुरु कसरी सुरुवात गर्ने होला त्यसको आइडिया दिनुहोस् भन्ने हो भने हरेक एउटा हरेक गाउँमा मन्दिर छ मन्दिरमा कम्तीमा हप्ताको एक दिन अथवा 15 दिनमा एक दिन त पाइयो एकादशीमा कम्तीमा बिहान 10 बजे भेला भएर बेलुका 2-3 बजेसम्म 4-5 घन्टा भगवान्को नाममा त्यहाँ बस्ने भगवान्को कीर्तन गाउने एकादशीको महिमा गाउने अनि पाञ्चन देवताको श्री गणेशाय नमः सबै मिली भगवान्को गरौँ भजन भगवान्को त्यहाँदेखि सुरु गरेर गणेशको भजन गाउने देवीको भजन गाउने सूर्यको भजन गाउने विष्णुको भजन गाउने शिवको भजन गाउने पाञ्चन देवताको भयो अनि ओमकारको भजन गाउने ओम ब्रह्म ओम विष्णु ओम शङ्कर ओम भन्दा संसारमा अरूको छ र यहाँ त कति राम्रो भजन छ यस्ता दिव्य दिव्य भजनहरू गाएर तपाईँहरूले चाहिँ यसरी अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ त्यसो भएको हुँदा तपाईँले एउटा कुरो के बुझ्नु पर्यो भने त्यसको पनि सत्सङ्ग गरे पनि एउटा सिस्टम हुन्छ त्यहाँ बत्ती बालिन्छ कलश राखिन्छ एउटा भागवतको पुस्तक एकादशीको पुस्तक राखिन्छ त्यहाँ व्यासमा एउटा राम्रा धोती लगाएर आएका गुरुहरूलाई, कुर्ता सुरुवाल लगाएर आएका गुरुहरूलाई, जो सात्विक ब्राह्मण छन् टक्क ल्याएर आश्रममा राख्ने, उहाँलाई फूलमालाले पूजा गर्ने, अनि उहाँबाट दिव्य मन्त्रहरू सुन्ने, दिव्य कथाहरू सुन्ने, दिव्य त्यसको पाठहरू गर्ने, मेन कुरो एकादशीको पाठ सुन्ने क्या, एकादशीको मूल पाठ हुन्छ नि पुस्तकमा, एकादशी होस् अथवा सप्ताह होस् पाठ सुन्ने अनि भगवान्को ध्यान गर्ने। कलौ केशव कीर्तना, भागवतमा के लेखाएको छ भने कलिकालमा अरू सबै कर्म गर्न हुँदैन। कलिकालमा भनेको भगवान केशवको नाम र उच्चारण कीर्तन भन्दा अरू ठूलो कुनै कर्मै छैन। तपाईँले मानौ गरिबलाई म खुवाउँछु भनेर चाहिँ 10,000 खुवाउनुहुन्छ, तर भगवानको नाम एकचोटि पनि जप्नु भने त्यो 10,000 खुवाएको अर्थ रहँदैन। त्यहाँ खुवाउँदै गर्दा भगवानको नाम संकीर्तन सँगसँगै भयो भने त्यो एकदम दिव्य, एकदम मङ्गलकारक हुन्छ, एकदम भाग्यमानी मान्छे त्यो गर्न पाउँछ। मैले धेरैचोटि भनेको छु, बरु मैले के अनुरोध गरेँ भने हामी कुन कुन जिल्लामा जान्छौँ, त्यो जिल्लामा भएको ठाउँमा गुरुदेव तपाईँ यो जिल्ला आउँदै हुनुहुन्छ, यति गति हाम्रो यो मन्दिरमा एउटा कार्यक्रम छ, त्यहाँ रहेछ, थोरै तपाईँले केही बोलिदिनु पर्यो, अथवा तपाईँ आएदेखि हामीले त्यहाँबाट सत्सङ्ग सुरु गर्छौँ, अथवा तपाईँले त्यसको नाम दिनुहोस्, त्यो सत्सङ्गको नाम के राख्ने, त्यहाँ के पाठ गर्दा राम्रो हुन्छ, कुन मन्दिरमा के पाठ गर्ने, होइन त्यसो भएको हुँदा तपाईँले पहिले हामीले तपाईँलाई रेडियोबाट गीता पाठ गरेर सुनाएका छौँ, 18 अध्याय गीता तपाईँलाई मैले वाचन गरेको छु, कहिले एक श्लोक वाचन गरेँ, कहिले 4 श्लोक वाचन गरेँ, होइन तपाईँले कतिले सुन्नुभयो, तपाईँहरू त्यो मैले किन गरेको, तपाईँहरूले केही न केही सिक्नुहोस् भन्ने गरे त हो, खै सिके अहिले छैन, कसैले छैन अहिले गरे, अनि बिहान उठ्न न उठ्न पाएन, हतार पत्ता भुटेको बेला खान हतार छ मान्छेलाई, समस्या यो हो, जतिसुकै बिजी हुनु, फेरि भन्नु होला पहाडतिरबाट मलाई फोन आउँछ, गुरु हाम्रोतिर त गोरु छन्, बाख्रा छन्, भैँसी छन्, गाई छन्, अनि कहाँ भ्याइन्छ र किन भ्याइँदैन, मन हो सबैभन्दा ठुलो कुरो, मनलाई तपाईँ 4 बजे उठ्ने मान्छे 4:45 उठिदिनु न, 15 मिनट भगवान्लाई दिनुभयो नि, 15 मिनट एकसम्म बसेर भगवान्को नाम अहिलेसम्म घरमा जप्नु भए पहिल्यै, हरे राम, अरू आउँदैन तपाईँलाई मलाई थाहा छ, संसारमा केही आउँदैन तपाईँहरूलाई, मैले माने हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसरी मजाले जप्नु कम्तीमा, तँ पनि आएन ओम नमः शिवाय त जप्नु, ओम त जप्नु केही आएन, ओम ओम ओम त भन्न आउँछ त हो कि, तँ पनि जिब्रो बोल्दैन, अहिले एउटा फिल्म आओस् त त्यसको गीत आओस् त, ए बुढीबुढी आमाहरू पनि आज त्यस्तै गीतमा नाचेर टिकटक पनि अलिअलि होइन, फेरि राम्रो राम्रो त्यस्तो हुन्छ, के गर्ने मान्छेको यो के रहेछ भने सबैले के कामबाट चाहिँ मान्छे बिग्रिन्छ भन्ने कुरा, बिग्रिन चाहिँ धेरै फेर टाइम लाग्दो रहेछ, सुध्रिन मान्छेलाई टाइम लाग्यो, बिग्रिँदा एउटा गीत आयो ओहो भनेर त्यसलाई इन्ट्रेस्ट लागिहाल्यो, बिग्रिहाल्यो मान्छे, तर त्यसलाई सकारात्मक बन्नको लागि तपाईँहरूले पनि आजैबाट एउटा सङ्कल्प गरौँ, आजैबाट एउटा प्रण गरौँ, अरू धेरै ठाउँमा मन्दिर नहोला, धेरै ठाउँमा गाउँ गाउँमा चाहिँ नहोला, आफ्नो घरको परिवार 5 जना भए पनि एउटा भगवान्को फोटो राख्नुहोस्, होइन राधा कृष्णको राख्नुहोस्, शिवजीको राख्नुहोस्, पार्वती अब कसो राख्नु मलाई केही नभए भगवान हनुमानजीको राखे पनि हुन्छ, अनि हनुमान चालिसा पाठ गर्ने, एकछिन भए भगवानको धेरै बेर भन्दिनँ म, आधी घन्टा भयो भने जप्नुहोस् न, है त्यस्तो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। कार्यक्रम एकैछिन छोटो लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामीसँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845-97658, 9142-73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। आज कोही जिज्ञासु यतिखेर तपाईँ पनि बन्न सक्नुहुन्छ। हामीले धेरैभन्दा धेरै कुराहरूको जानकारी त तपाईँलाई दिइसकेका छौं आजको बारेमा। आजको एकादशीको महिमा तपाईँको लागि अपरम्पार छ। भजन कीर्तन सत्सङ्ग गर्नुहोला। सत्सङ्ग भनेको सतानाम सज्जनानाम सङ्गः इति सत्सङ्गः भन्छ। धेरै व्यक्तिहरू सज्जनको व्यक्तिहरूको संगत नै सत्सङ्ग हो है। त्यसरी गरेर अगाडि बढ्नुहोला, धेरै कुरामा राम्रो हुन्छ। हामीलाई तपाईँ यतिखेर 98453 97658 र 98142 73601 सिधा रूपमा सम्पर्कमा रहेर कुराकानी गर्न सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: गुरु राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म इलामको रङबाट बोल्दैछु, नवीन राई।
0: नवीनजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
1: हामी यो रेडियो फिक्कलबाट सुन्छौँ गुरु।
0: आज फिक्कल एफएममा बजिरहेको छ?
1: हजुर बजिरहेको छ त।
0: रेडियोबाट सुन्नुहुन्छ कि मोबाइलबाट भन्नु त नढाटिकन है?
1: मोबाइलबाटै हो।
0: रेडियो छैन?
1: रेडियो छैन, अब रेडियो अब पुरानो भइसक्यो, अब खासै रेडियोको सुविधा छैन, मोबाइलबाटै हामी सुन्छौँ।
0: रेडियोबाट सुन्ने त अनि तपाईँले घर परिवारमा गुटुङटुङ सबैलाई एउटा सानो हजार बारसम्म रेडियो आउँदो रहेछ, हजार बारसम्म रेडियो सुन्ने, आज भोलि बेसी फेरिरहनु परेन, अनि त्यहाँ लगाइदिने, त्यहाँबाट उताबाट एउटा सानो बुम्फरमा जोडिदिने, ए घनघाली त आनन्द हुन्छ। कम्तीमा अरू केही नभए ज्योतिष दर्पणमा भएका मन्त्रहरू हामीले भनेका कुराहरू घरभरि सुनिन्छ नि, कम्तीमा भूत प्रेत भएको छ हौ गाँठे होइन?
1: हजुर होइन, यो मोबाइलबाटै पनि, यो सानो मोबाइल हुन्छ त्योबाट पनि अब यहाँनिर मम्मीहरू सुन्नुहुन्छ।
0: ए अहिले कार्यक्रममा कसको बारेमा चाहनुहुन्छ?
1: आज अहिले चाहिँ अब मेरो भतिजो केटो छ, उसको बारेमा।
0: साल महिना गतै समय भनिदिनु त।
1: 2072 साल मङ्सिर महिनाको 4 गते शुक्रबार बेलुकी 8:15
0: 8:15 बेलुका है?
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: जन्म इलाममै भयो,
0: इलाम जिल्लामा। भतिजको लागि राशिको नाम सेवक नाम आउँछ, कुम्भ राशि हुन्छ। के नाम राख्नु भएको छ?
1: होइन यहाँ हामीले त अब त्यो घरबाट घरमा बोलाउनु सौजन भनेर बोलाउने गरेको छ उसको।
0: अनि ब्राह्मण आएर नाम राख्नुहुन्न, नरन गर्नु भएन?
1: अनि नौरन हाम्रो पौराणिक राइटहरू चलनबाटै भनौँ न गर्ने गरेर हामी अब यो पुरोहितहरू अब पण्डितहरू लाएर गरिन्न
0: है। अब आजदेखि ग्रह शान्ति गर्नु पर्यो भने, बिहाहरू गर्नु पर्यो भने सेवक नाम भन्ने कुम्भ राशि आउँछ। राशि बल सुन्दा पनि अलि आमा बुबाको सम्बन्ध राम्रो भएको मान्छेले सिना देखिएन है?
1: सम्बन्ध त एक
0: हिसाबले
1: त अब
0: टुटि नै
1: सकेको जस्तो
0: के भो भाउजू हुनु?
1: भाउजू होइन, बुहारी हो, हिँडिसक्यो अब अर्कैसँग गइसक्यो, अब
0: सकियो, बर्बाद भइगयो त। यस्तो ग्रह थियो के गर्ने? अहिले शनि ग्रह पनि चलेको छ, शनिको शान्ति गराउनु होला, पूजापाठ गराउनु होला। अंगारक युग परेको छ, अंगारक युगको शान्ति गर्नु, मंगलबार विशेष गरी अब भोलिबाटै सुरु गर्नुहोला व्रत उपासनाहरू गर्न। मंगलबारको दिन घरमा कुनै पनि व्यक्तिले कहिल्यै पनि त्यो घरमा लसुन प्याज माछा मासु अण्डा यस्तो चिज नखानु, भगवानको ध्यान गर्नु, गणेश भगवानको र हनुमानको पूजा गर्नुपर्छ मंगलबारको दिन है। अरू के छ विशेष जिज्ञासा? अब तपाईँले भनेको उसको भनेर सोध्नु भने उसको अहिले शनि ग्रह सुरु भयो होइन, 10 वर्ष 8 महिनादेखि सुरु भयो भनेको भर्खरै सुरु भयो। अब यो शनि तपाईँको यो भतिजको लागि 31 वर्षसम्म रहन्छ। अब शनिको शान्तिहरू गर्नुभयो, पूजापाठहरू गर्नुभयो भने सुधार हुन्छ। त्यसमा पनि फेरि के छ भने अर्को कुरा, अंगारक युग छ क्या, अंगारक युग पनि शान्ति गर्नु, फेरि अंगारक युग मातृ स्थानमा छ, माताको घरमा, आमाको घरमा गएर राहु र मंगल बस्दाखेरि आमा र बालको सम्बन्ध बिग्रियो, त्यहीँबाट भनेको मैले अब आमा पहिला हिँडिसक्नु भएको थियो, राम्रै पनि भयो, अब जे

हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको बारेमा हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सीधा सम्पर्कमा तपाईँमा रहेर हामी प्रत्यक्ष रूपमा तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? कहाँदेखि भन्नुभयो? सुर्खेतबाट को बोल्दै हुनुहुन्छ? अहिले सुर्खेतको कुन गाउँमा हुनुहुन्छ? यतिखेर कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? दैनिक रूपमा सुन्नुहुन्छ कि सुन्नुहुन्न? हो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना कति समय भन्नु त? 2063 साल के बार परेको थियो? माफ गर्नु होला, 63 सालको असारको 28 गते मंगलबार थिएन। आमा बुवालाई राम्रोसँग सोधेर मलाई फेरि फोन गर्नु होला। त्यस्तो झुक्किनु भएछ भने, घरमा चिना कुण्डली छ भने, तपाईँलाई समयहरू हेर्न आएन, गतेहरू हेर्न आएन भने फोटो खिचेर मलाई मेरो फेसबुक पेजमा राख्नु होला। लक्ष्मण सुवेदी 333 छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो विशेष हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौ है। हामी विशेष गरी तपाईँहरूसँग भएका जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौ। धेरैले मलाई उनमासिक गर्दा के गर्नुपर्छ गुरुदेव भनेर मलाई धेरैले प्रश्न गर्नुभएको छ। एउटा श्लोक भन्न चाहन्छु। द्वि पुष्करे च नन्दासु ययायाम च भृगुरुदिने चतुर्दश्यम च युनोनिनीम कृतिकासु त्रिपुष्करे हे। है, यो द्वि पुष्कर योगमा पनि अथवा त्रिपुष्कर योगमा पनि उनमासिक श्राद्ध गर्न हुँदैन भनेको छ है। अनि नन्दासु नन्दा तिथिहरूमा प्रतिपदा एकादशी र षष्ठी तिथिमा पनि उनमासिक पर्यो भने त्यसलाई पनि जुराएर बल्ला त्यसमा गर्न हुँदैन है। यी निश्चय है अर्कायाम, अब यहाँ आइतबार है, अर्कायाम भनेको चाहिँ आइतबारको दिन, अनि भृगु दिने भनेको चाहिँ शुक्रबारको दिन पनि गर्न हुँदैन। चतुर्दश्यम त नो नानी, चतुर्दशीको दिन पनि गर्न हुँदैन। अनि कृतिकासु त्रिपुष्करे, कृतिका नक्षत्र परेको दिनमा पनि उनमासिक श्राद्ध गर्नु हुँदैन, अथवा यो बेला गरे भने राम्रो हुँदैन। उनमासिक श्राद्ध द्वि पुष्कर योग, त्रिपुष्कर योग, नन्दा तिथि, चतुर्दशीमा आइतबार, शुक्रबार, कृतिका नक्षत्र परेको दिन पनि उनमासिक श्राद्ध गर्न हुँदैन भनेर बकैदा शास्त्रमा लेखेका छन्। यसलाई एकदमै ध्यान दिनुहोला। अनि अर्को कुरा भनिहाल्छु फेरि, धेरै आमाहरूले धेरै बाबाहरूले 6 महिनामा दाता आयो भने के हुन्छ, अथवा 9 महिनामा 12 महिनामा 1 वर्षमा आयो भने के हुन्छ भनेर धेरै दुःख गरिरहनु भएको हुन्छ। विशेष गरी 5 महिनासम्म अलि अशुभ मानिन्छ होइन, 6ौं महिना 7ौं महिना 8ौं महिना 9ौं महिना 10ौं महिना 11 महिना कहीँ मैले त लेखेको देखेकै छैन। अब 8ौं महिनामा जन्मे भने शरीर पुष्टि हुन्छ भनेको छ यता दाता आएको फल क्या। 8 महिनामा दाता कतिमा ओहो हुँदैन रे गुरु, लु 8-12 पीडित छ रे, के हो कि गफ छ, कहाँ लेखा रहेछ, कुन शास्त्रको कुन अध्यायको कुन पेजमा लेखा रहेछ भनिदिए हुन्थ्यो नि। हामी पनि रेडियोबाट सबैलाई जानकारी दिनुहुन्थ्यो, लेखेकै छैन। हाम्रो शास्त्रलाई के लेख्छ, 8ौं महिनामा अत्यन्त सुखी लेखेको छ, 5ौं महिनासम्म 1 महिना 2 महिना 3 महिना 4 महिना 5 महिना यो अशुभ हो, त्यस पछाडि राम्रो हुन्छ। तर माथिबाट दाता आयो पहिलोचोटि भने चाहिँ फेरि जुन महिनामा आए पनि अशुभ हुन्छ है। जस्तै 6 महिनामा 7 महिनामा पहिलो दात माथिबाट निक्ल्यो भने चाहिँ त्यसलाई अशुभ मानिन्छ, त्यसको शान्ति गर्नुपर्छ। अधो दन्तोत्पत्ति शान्ति भन्ने विधि छ,

0: ब्राह्मणहरूले खालि श्राद्ध गर्ने खालि आहुति मात्रै गरेर चाहिँ म चाहिँ यस्तो हो भन्न पाइएन नि, अलिकति दुःख पनि गर्नु पर्यो के है, अनि त्यसरी गर्नु होला। अनि अर्को कुरा भन्छु म, कुनै पनि ब्राह्मणले मैले हिजो मात्रै सुनेको, मलाई खोटाङबाट फोन आएको थियो, दारा मिष्टजीको फोन, हामी उहाँसँग कुराकानी गर्यो, उहाँले रेडियो अहिले उहाँ विदेशमा हुनुहुन्छ, असाध्यै धेरै अनलाइनबाट कार्यक्रम सुन्नुहुन्छ उहाँले, अहिले उहाँ सायद मलेसियातिर हुनुहुन्छ होला हो कि साउथतिर कता हो मलाई ठ्याक्क याद भएन, उहाँको परिवार खोटाङमा हुनुहुन्छ, उहाँको परिवार उहाँको लगायत धेरै व्यक्तिहरूले रेडियो खोटाङबाट कार्यक्रम सुन्दाखेरि सुनिरहनु भएको छ, कुन ब्राह्मणले कुनै कार्तिक महिनामा सायद हेर्नै पर्दैन सत्तालाउन भन्न थालेछन् भाइ, अब आफू खाली हुन्छु भन्नु हो कि दुई चार रुपियाँ पैसा आउँछ भने, पैसा कमाउनु ठुलो कुरो होइन क्या, पहिले नाम कमाउनुहोस्, ब्रान्ड कमाउनुहोस्, इज्जत कमाउनुहोस्, राम्रो काम गर्नुहोस्, भगवान्ले तपाईँलाई आफै बाटो लगाइदिन्छन् कुटुङटुङ ल्याएर, पैसाको प्रेरणा गर्नुहोस्, पैसा कमाउन हतार गर्यो भने मान्छे बिग्रिन्छ, पहिले इज्जत कमाउने राम्रो काम गर्ने बाटोमा लाग्नुहोस् भइहाल्छ नि। हामी यतिखेर कोही जिज्ञासुको साथमा छौँ, राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ओखलढुङ्गाको कुन गाउँमा हुनुहुन्छ अरे तपाईँ? सानिटारमा। अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? आज मात्रै कि अरू बेला पनि सुन्ने गर्नु भएको छ? हजुरको नाम के पर्यो अरे? सिर्जना दाहाल है। अनि अहिले ठ्याक्कै तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर?
1: बाबुको बारेमा।
0: छोराको साल महिना गते सम्म भन्नु त?
1: 2074 साल। असारको 13 गते।
0: कति बजे?
1: बुधबारको दिन 1:58 बजे।
0: 74 साल भन्नुभयो, 74 75 सालको असारको 13 गते बुधबार दिउँसो कति बजे?
1: 1:58 मिनट।
0: 1:58:58 जिल्ला चाहिँ कहाँ भयो?
1: ओखलढुङ्गा
0: जिल्लामा भयो जन्म। यो को अरे तपाईँको
1: छोरा?
0: राशिको नाम मूल नक्षत्रको पहिलो पाउमा नाम जोडे रहेछ, मूलको पहिलो पाउले केलाई पिर्छ अरे? मूलको पहिलो पाउले बाबालाई पिर्छ, आद्य पिता ना समपैति मूलम, होइन? बाबा पिर्ने मूल परेको छ, तिथि चाहिँ पूर्णिमाको दिनमा जन्मवास राम्रो छ, मूलको शान्ति गराउनु, अंगारक युग छ है, बाबाको घरमा आमाको घरमा ग्रह राहु र केतुको दोष परेको छ, बाबु र आमाको झगडा पर्न सक्छ, बाबु र आमाको सम्बन्ध नराम्रो हुन सक्छ, विशेष ध्यान दिनु। अहिले यो बच्चाको लागि त्यस्तो अशुभ ग्रहहरू छैन, तर महामृत्युञ्जय जपहरू गराउनु, मूलको शान्तिहरू गराउनु धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ विशेष? गराएको पनि परेन ठिक छ है, तर एकदम ध्यान दिनुपर्छ है, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ है त। यो महामृत्युञ्जय जप पनि शान्ति गराउनु है। अब यो त अब ग्रहहरू बिग्रेको छ, ग्रहको शान्तिहरू कति गर्नुमा छ अहिलेसम्म भन्नुहुन्छ तपाईँले? अंगारक युग छ, विश्वयुग छ, महामृत्युञ्जय जप गराउनुपर्छ, कतिचोटि तपाईँले महामृत्युञ्जय जप गराउनु भयो अहिलेसम्म? गर्नु भएकै छैन, कसरी हुन्छ त नि भन्नु त लु। त्यही भएर यसलाई राम्रोसँग उ गर्नु होला, राम्रोसँग शान्तिहरू गराउनु, राम्रोसँग पूजापाठ गर्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जानकारी लिएर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष कुराहरूलाई हामी यहाँबाट जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं, विशेष गरी भूत भविष्य अनि वर्तमान समुदायको विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समुदायको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर तपाईँसँगका विशेष कुराहरूमा जानकारीहरू दिँदै गर्दा तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। मूलको बारेमा एउटा श्लोक पढ्न मन लाग्यो, आद्य पिता नासमुपैति मूल पादे द्वितीय जननी तृतीय धनम चतुर्थो शशुभो च शान्त्या सर्वत्र सत्या दहि विलोमम। कति राम्रो श्लोक छ त। आद्य पिता ना समुपैति मूल पादे द्वितीय जननी तृतीय धनम चतुर्थस्य शुभोत शांत्य सर्वत्र सत्या दैवी विलोमम। मूल को पनि विशेष गरी चौथो पाउलाई शुभ मानेको छ है। मूलको शान्ति गरेपछि मूलको शान्ति गरेपछि पहिलो दोस्रो तेस्रो पनि शुभै हुन्छ, तर शान्ति गर्नु भएन भने अशुभ हुन्छ। त्यसमा अश्लेषणको ठ्याक्क उल्टो हुन्छ है। त्यही भएर अब यो अभुक्त मूल हुन्छ होइन, गडान्त मूल हुन्छ, धेरै कुराहरू हुन्छ, यसलाई विशेष ध्यान दिनुपर्छ। चिनाहरू हेराउन विशेष गरी चिना पनि नराम्रो खालको चिना बन्यो भने पनि अशुभ हुन्छ। त्यही भएर तपाईँहरू राम्रोसँग चिनाहरू बनाउनु, दिउँसो फोन गर्नु। अहिलेलाई कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान तपाईँहरू मेरो भेट पुनः हुने नै छ। आजको लागि पनि आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय, तपाईँको दिन आनन्दमय रहोस्, तपाईँको दिन सुखमय रहोस्। आज एकादशीको तपाईँ सम्पूर्णमा पुनः पुनः शुभकामना। राधे राधे।

0: यो हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 698 98 142 73 6001।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: आवाज हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कको।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला बिहानको 9 बजेको छ।
2: भोटेपछि बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक, खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। तुइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा, पुटिनपछि जेलेन्स्कीसँग शान्तिवार्ता। र एनबीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आज झुकाइनेछ। तर सार्वजनिक विदा हुने नरहेको सरकारले जनाएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि शुरू भएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाँको बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो। यसैबीच भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा फकाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने विज्ञको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सररोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु रहेको छ। यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहेको बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेषत बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनुपर्ने आवश्यकता छ। उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्यको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्य 5 ई कोलीको संक्रमण भेटिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन र ट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए।

0: वर्षको अवरूद्ध भएको हो। सड़क खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरे। अस्ति शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सड़कमा थप क्षति पुगेको छ। यसमोड क्षेत्रमा ठूला ढुङ्गा र चट्टान खसेर सड़क अवरूद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सड़कको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरीनाथ गाउँपालिका 4 र 5 को सीमामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा एकजना पुरूष बेपत्ता हुनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लोमानथाङ गाउँपालिका 4 नेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्। मुस्ताङ भन्सारका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले

0: जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्। विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ। नेपाल वाटर एण्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी प्रतिनिधि जारेट कुस्नर र स्टिभ विटकफले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग रूस युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ। वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ। कुस्नर र विटकफले अस्ति शनिबार रूसी राष्ट्रपति पुटिनसँग भेट गरी रूस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ। भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ। अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रूस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलमा आज पनि 2 वटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। यसअघि हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोड़ेको हो। हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख पुरस्कार पाउनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी बागमती गण्डकी र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। जोखिममुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। तुइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा। पुटिनपछि जेलेन्स्कीसँग शान्ति वार्ता। र एनभीएलमा आज मधेस र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ छैन।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन, मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सियर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चोक स्थित रेडक्रस भवन, मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैडार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण, मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल, मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484 450 वा 98045 9301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450। रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

लाली चढ्यो क्या मानु तिम्रो गालामा चक्कर मल्छ मानु कोटेको खल्ती

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0683-93।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाघ झै।
5: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
4: खुसीको खबर,
6: अब कोहलपुर नेपालगञ्ज जानै नपर्ने, गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
8: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि, नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
9: ओहो मेयर साहब नमस्कार है।
10: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
9: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
10: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
9: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
10: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
9: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
10: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
9: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
10: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
9: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
10: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93-301 मा सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भरिगाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरिगाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ सुन।
1: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औई गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त। हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया।
2: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
4: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपेसीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाएर राष्ट्रिय झण्डा आधा झुकाइयो। 1355 जनाको मृत्यु पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायले ढिलाइ गर्ने, कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध उल्लंघन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही भदौ 10 गतेको बाढ़ीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन्। यस्तै 6600 भन्दा बढ़ी घाइते भएकामा धेरैको उपचार भइरहेको छ। अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढ़ी मानिसले आश्रय लिइरहेका छन्। आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार र राहतको स्थितिबारे जानकारी लिनुभएको छ। उहाँले अहिले 3:30 बजे राष्ट्रगणमा सम्बोधन गर्दै हुनुहुन्छ। बाढ़ीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस उद्धार फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढ़ाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र शस्त्र प्रहरी गरी 21400 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रूढ सेवा गढी, त्रिशुली र चिलिमे जस्ता जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरण सहित खोजी तीव्र पारिएको छ। रसुवाको टिमुरेदेखि नलप्रासीको पश्चिमको नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1159 पटक उडान गरी अहिलेसम्म 13300 भन्दा बढ़ीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरीले अघि बढ़ाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1 करोड़ र धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 पालिकाका लागि कुल 13 करोड़ 50 लाख रूपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो शेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटे कोशीको बाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णगिरीमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णगिरीमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायहरूले हेटौँडा, वीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। मध्य प्रदेश सरकारले असारे विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रै योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41.13 अर्ब बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन् मेचनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय बासिन्दाले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन् हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन् हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भिराले नीलकण्ठ तिवारीको समय जगतमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ अब विदेशको खबर अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुड़का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 1,40,000 रूपियाँसम्म जरिवाना तिराउन सकिन्दछ तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो संवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ यो कानून 3 वटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो अब खेल खबर फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन् विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन् इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो युरोपेली फुटबलको नियामक निकाय युईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए त इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढ़ेको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1355 जनाको ज्यान गएको पुष्टि अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मधेस प्रदेशको नयाँ परीक्षण सबै मन्त्रालयले बजेटको अख्तियारी पाए निर्माण व्यवसायले ढिलाइ गर्ने काम को गुणस्तर लगायतका जोखिम भने कायमै अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध उल्लंघन भएमा अभिभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने
3: रेडियो टाइगर 90.2 MHz गर्जन छ सधैँ बाप चाहिँ
4: के तपाईलाई दुना टपरी चाहिएको छ पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
5: सिकुसाको झुरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 झुरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
5: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
6: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
5: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
6: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
5: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ नै।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिय नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिय नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिय नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित झरसलुवा सामुदायिक वनको सभा हल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98045-993-1 मा सम्पर्क गर्न सकिनेछ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: सिकोस्ताकोस भरि गाउँको 9वाँ वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भरि गाउँ बर्दियाको 9वाँ वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिव सुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरीक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 9884683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 मा सम्पर्क गर्न सकिनेछ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: ओइ सन्जु, कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए। ओ महाराज, मैले नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 37 582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भोलि गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98।

0: हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यी भनौँ 27 गते शनिबारको दिन
1: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं। साधारण सभा सञ्चालन हुने

मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन मिति भदौ 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन मिति भदौ 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैलार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 मा सम्पर्क गर्न सकिनेछ।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजोहरूको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
1: पाई प्रोडक्ट प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली सँगै भोजेन्द्र बस्तको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय स्रोत मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै। जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालो बजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
1: नेवार समुदायका परम्परागत मुखुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
2: उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो, कि खुशी लाग्यो, धेरै खुशी लाग्यो।
0: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
1: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढ़ी आएको 13 दिनसम्ममा 1,355 जनाको शव फेला परेको छ भने झण्डै 5,000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चीनसँगको सीमासँग जोड़िएको रसुवादेखि भारतसँगको सीमा जोड़िएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटेकोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाट भन्दा तल्लो भूभागमा नारायणी नदी भनेर चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका स्रोत तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरले रसुवाको टिमुरेदेखि नलपरासी बर्दाघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ। आज सिक्किमी जलविद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन। रसुवागढ़ जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङथाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा दुईजनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली एकमा धेरै सुरुङहरू रहेको कारण त्यसमा अहिलेसम्म नपुगेका ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाढ़ीको 11 दिनमा एक सिनियर नागरिकको जीवित उद्धार गरेको थियो भने दुईवटा शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बीको आयोजनामा सेना र सशस्त्र प्रहरी दुवैको संयुक्त टोली

0: सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानकर्षण समेत गराउनु भएको छ।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई पोस्ट तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाई छ।
0: नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना का सुरुङ तथा टनेलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानकर्षण गराएको बताउनुभयो।
1: यसैबीच भोटेकोशीमा आएको भीषण बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तीनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँट गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले गरेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डीएनए परीक्षण र सब व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढ़ीमा परि अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्म आवासीय विद्यालयमा निशुल्क पढ़ाउने निर्णय गरेको छ। दार्जीलिङको कृष्णगिरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
0: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि कर छूटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढ़ीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यवसायिक गाड़ी, प्लान्ट, मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छूट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो 6 महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 को आयकरमा पूर्ण छूट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैंक कर्जाको सावा तथा ब्याज एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डु नाचका लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिक

0: को नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने, प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। सामको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीड़मा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीड़मा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौड़ा, बीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास फरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105 रूपियाँ 38 पैसा जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-देखि 40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी संघ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढ़ाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
4: मध्य प्रदेश सरकारले अस्थायी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास, प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
2: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृति प्रति मात्र नभई नेवार संस्कृति प्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशी राज भण्डारीलाई सोध्नु भएको छ।
5: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले पाउँला भनेर एक्सपेक्ट पनि गरेको थिइनँ। नेवार समुदायको परम्परा मकुण्डो नाचको बारेमा भन्दैमा मानिसले कहिले कहिले सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिन उगर्नुभयो है उहाँहरूको लागि। मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई कलालाई बुझेर यो मलाई दिनु पुरस्कार होइन, नेवार समुदायको संस्कृति कलालाई बुझेर दिएको पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद।
6: 298 जनाले आवेदन दिनुभएको कसरी
5: नेवार संस्कृतिलाई बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ। अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुस नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
6: नेवार समुदायको परम्परागत मुकुण्डो नाचको बारेमा थियो यो पुस्तक होइन, वास्तवमा पुस्तकमा चाहिँ मुख्य कुरा चाहिँ के छ?
5: मुख्य कुरा चाहिँ यसमा भनौँ, मैले 18 खण्डमा लेखेको छु अनि सकेसम्म चाहिँ मैले मुकुण्ड नाच कहाँ नेवारहरूले नाच्ने मुकुण्ड नाचहरूलाई संकलन गरेको, त्यसमा सायद 40 बढी छ होइन। अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अध्याय छुट्याएर लेखेको छु। सबभन्दा पहिला त हाम्रो यो मुकुण्ड नाचको परम्परा कसरी हुन्छ के हुन्छ भन्ने बुझाउन कोसिस गरेको। मेरो यो 50-55 वर्षको उसमा कतिवटा नाच बन्द पनि भइसकेको छ होइन, यस्तो नहोस् तर केही गरे भयो भने एज ए इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानोस् हामी कति प्राचीन थियौँ, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त मूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कलाहरू के जोडी छ, कसरी यो बात एक दुसरालाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउन खोजेँ।
6: जुन यो संकलन र अभिलेखीकरण गर्न के चुनौती थियो यहाँलाई?
5: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इन्डियाबाट, डिप्लोमा पाकिस्तानबाट गरेको हो। 26 मैले सुरु गरे हो, 27-28 चाहिँ खुब लाग्यो। अनि त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन, अब 2-3 मैले बाहिर पनि बसिनु पर्यो, ग्याप पनि धेरै भयो, कहीँ नाच भयो भने जानुपर्ने, घरमा कहिले कहिले दुध खाने छोरीलाई छोरेर पनि मैले रातभरि नाच हेर्न जानुपर्ने हुन्थ्यो, त्यो ठिकै छ, त्यो मेरो इच्छा हो नि त।
4: उहाँहुन्थ्यो लेखक बिना जोशी भण्डारी, उहाँको कृति नेवार समुदायको परम्परागत मुकुण्डो नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
0: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
2: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्ट देखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 18.07 अंकले बढ़ेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो कारोबार दिन बढ़ेको हो। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.46 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता शेयर 3.83 अर्ब रुपियाँमा किनबेच भएको छ।
3: वर्षयाम सकिसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। अन्नपूर्ण संरक्षण प्रायोजन एकका अनुसार भदौ महिनामा मात्र 614 पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासलु हिमाल आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढ़ेको छ। पर्यटकको आगमन बढ़ेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य यान शुरू हुनु अघि नै पदमार्ग बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड़ छ।
4: काठमाडौँको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह शुरू भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैंचाबाट ल्याएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिसिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताको समय सीमा दिनुभएको छ। मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र वीरगंज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित भएको छ। यसबाट बाह्रको सिमरा, माहुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्द बासिन लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
4: जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय वासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समय जगत्तमा 105 सदस्यीय संघर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जंगली हात्तीले झापादेखि कोशी टप्पूसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुँग्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेंगलुरूमा रहेको स्टार्टअप डोग्नोसिसले 15 विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढ़ाएको हो। यो प्रक्रियामा बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमूना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि, श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुरबीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 अस्पतालमा 1500 भन्दा बढी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% भन्दा बढी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुन्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30-45 मिनट मात्र काम लिइन्छ। प्रारम्भिक नतिजा आशाजनक रहे पनि थप ठूलो स्तरको अध्ययन र चिकित्सकीय पुष्टि आवश्यक रहेको स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले बताएका छन्। डायग्नोसिसले भने आउँदो वर्षसम्ममा यो सहज र कम खर्चिलो परीक्षण विधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टीभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रूपियाँमा नेट टीभीले ओटीटी अधिकार पाएको हो। यस्तै नेपालभरका लागि टेलिभिजन प्रसारण अधिकार 14,64,00,000 रूपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रहरीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रूपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
3: नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यास र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: र युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ 10 गते गएको बाढ़ीका पीड़ित प्रति ऐक्यबद्धता जनाएको छ। यूईएफएले यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यस क्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। युईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपाली प्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढ़ी पीड़ितको सम्झनामा मौन धारण गरेका थिए।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
3: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
4: नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तक हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
3: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
4: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता। यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: दुई मेगा हर्ज दर्जन छ सधैँ बाघ झुई
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही भदौ 27 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही भदौ 27 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन मिति 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगदा गाउँको सामुदायिक भवन मिति 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति 31 गते बुधबार मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन मिति 31 गते बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0-84-590-450 वा 98-045-99-301 सम्पर्क गर्न सकिनेछ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 7 बजेको छ। हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99-301 मा सम्पर्क गर्न सकिनेछ।

0: ओहो मेरो साथ नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: यो हो बदियाको आवाज,
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सस्नदै बाघ सिंह।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: हो त नि रेडियो टाइगर आयो।
3: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधै बाघसिंह। रेडियो टाइगर।

0: स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरिगाउँ बजार बर्दिया आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
1: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
0: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 9816-0672 9224-21679 र 9125-10349।
4: होइन दिदी, किन निराश भएर बस्नु भएको?
5: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
4: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
0: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारवाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 9848054304।

0: कुसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मङ्गलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मङ्गलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: लागे आए चाहिँ लौ आयो आयो भन्दै थियौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सस्नदै बाघ्छिन
3: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज
4: र बुझेर मात्र लगानी गर्नुहोला
5: सूचना सम्पूर्ण भारतीय भूपोशैली तथा तिनका परिवारहरूले
6: पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको
5: सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण
6: 01-5224-352 5224-353

0: हुँदैन, त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
1: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
1: र विपदको पीड़ामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परिज्यान गुमाउनेहरूलाई श्रद्धांजलि व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्नु ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा संचालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। ती मध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
0: दिएको 900 हाराहारी अथवा 22 सुरुङमा मैले स्लाइडमा देखाए, त्यो टनेल भित्र फँसेका व्यक्ति होइन, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने आरआरी 121 मात्रै टनलभित्र बसेको चाहिँ तथ्य देखिन्छ।
1: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए, तर सहायक रथी थापा भन्छन्
0: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रू हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नगरिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
1: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
1: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
1: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्तापक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्,
2: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
1: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हामी संवाददाता शक्तिमाया तामाङ।
4: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
5: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पीड़ामा बसेको मान्छेले केही साँडो दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो जानुभयो।
4: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
6: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कसलाई के भए भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ हामीले। पहिले चाहिँ आमा

0: বিবিসি নুয়াকোট।
1: अब अन्तिम विषय बाढ़ीले निम्ति आएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
2: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपिराखेको अवस्था छ।
1: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
2: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या। ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ मान्छे, परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामीले सोचेको थिएनौं। युवा जोश जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गति कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ। अस्तव्यस्त भयो अहिले उपभोक्ताको दैनिक जीवन, अस्तव्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ। त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ। अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको, सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
1: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति सङ्कट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो कि त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
2: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो संकट हुन सक्छ, कालोबजारी हुन सक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौ गर्न सक्छौ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पूरा भएको।
1: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल, प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यति बेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो हो रेडियो टाइगर 90.2 MHz। Radio Tiger Studio Time. Iti bila

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।